0: This program is brought to you by
1: AGS Tubular Dikhaye Kaam, AGS Tubular Battery, Dil Ko Hai Aaram,
2: and Cool King Hair Oil, Jaise Chalta Phirta AC,
3: and HBL Freedom Account, Jahan Khwab, Wahan HBL,
4: and Jo Chahe Khareedo, Paise Aaram Se De Do, Ye Lo Bhai Just Cash,
5: and Live Lighter, Have a Weight Management Conversation with Your Doctor Today.
6: And Phoenix laga aur bhul ja, Phoenix laga aur bhul ja.
7: And Al Habib Current Plus Account, Bharosa bhi, Raftar bhi. Bank Al Habib, Rishta Bharose ka.
8: And Dettol Cool Soap, ye badbu phailane wale germs ko dur bhagaye.
9: And Toofan hai, har jeet ki pehchan hai.
10: Tezi se phailti digital duniya, ek zabardast salahiyat ke saath saath, ek aham zimmedari bhi. مذہبی، فرقہ وارانہ یا نسلی بنیاد پر نفرت انگیزی، دہشت گردی کی ترغیب سے متعلق کسی بھی طرح کا مواد پھیلانا، الیکٹرانک جعلسازی، سپیمنگ، دھوکہ دہی، بشمول آئیڈینٹیٹی تھیفٹ، چائلڈ پورنوگرافی اور سائبر سٹاکنگ اور انچاہی مداخلت، مثلا کسی بھی فرد سے زبردستی یا بار بار رابطہ کرنا، متعلقہ شخص کی رضامندی کے بغیر اس کی تصاویر یا ویڈیوز بنانا اور شیئر کرنا وغیرہ سنگین جرائم ہیں۔ اس طرح کی خلاف ورزیاں پاکستان الیکٹرانک کرائمز ایکٹ اور دیگر قوانین کے تحت قانونی نتائج کی متحمل ہیں۔ اگر آپ اس بارے میں کوئی سوال کرنا، اس سلسلے میں مدد طلب کرنا، کسی واقعے کی اطلاع دینا یا ان قوانین کی خلاف ورزی کے مرتکب افراد کے بارے میں حکومت کی معاونت کرنا چاہتے ہیں تو براہ کرم ہماری ہیلپ لائن پر کال کریں۔
11: یہ پیغام حکومت پاکستان کی جانب سے پیش کیا گیا۔ بچوں کا آن لائن تحفظ آپ کی ذمہ داری ہے۔ اپنے بچوں کو آن لائن رابطوں کا محفوظ طریقہ استعمال سکھائیں۔ انٹرنیٹ کے ذریعے کھیلوں، تفریح اور تعلیمی سرگرمیوں میں شامل ہونے کے فوائد ضرور ہیں، لیکن اس میں نامناسب مواد، سائبر بولنگ اور دیگر آن لائن نقصانات جیسے ممکنہ خطرات بھی موجود ہیں۔ والدین اور اساتذہ کی جانب سے بچوں کی نگرانی اور رہنمائی نہ ہونے کی صورت میں بچے بآسانی منفی سرگرمیوں کا شکار ہو سکتے ہیں۔ والدین کو اپنے بچوں کی آن لائن سرگرمیوں کے حوالے سے آگاہ اور ہوشیار رہنے کی ضرورت ہے۔ بچوں کو نقصان دہ مواد جیسے نفرت انگیز تقاریر، گستاخانہ اور فحش مواد وغیرہ اپلوڈ اور شیئر کرنے کے قانونی نتائج کے حوالے سے بھی شعور اور آگاہی انتہائی اہمیت کی حامل ہے۔ پی ٹی اے کی ویب سائٹ پر پیرنٹل کنٹرول سافٹ ویئر کی ایک فہرست دستیاب ہے تاکہ والدین اپنے بچوں کی آن لائن سرگرمیوں کی نگرانی کرتے ہوئے انہیں آن لائن نقصانات سے محفوظ رکھیں۔ www.pta.gov.pk۔ مفاد عامہ کے لیے یہ پیغام FM 100 اور حکومت پاکستان کی جانب سے پیش کیا گیا۔
12: پاکستان ہم سے ہے، ہم اچھے تو پاکستان اچھا۔ تو آؤ عہد کریں کہ جیسا پاکستان ہم دیکھنا چاہتے ہیں ویسے خود بن کر دکھائیں گے، کیونکہ ہم بدلیں گے تو بدلے گا پاکستان۔ عزم استحکام، مستحکم پاکستان۔
11: مفاد عامہ کے لیے پیغام حکومت پاکستان کی جانب سے پیش کیا گیا۔
13: خواب تو سب دیکھتے ہیں بہتر روزگار کا، مگر اس خواب کی تعبیر کے غیر قانونی ذرائع خطرناک رستوں پہ لے جا سکتے ہیں، جہاں موت منہ کھولے آپ کی منتظر ہے۔
14: ہم نے اپنے آپ کو سے 3 بار موت دیکھے۔
15: ٹائم سی منو ایسے کہ میں ہوں قبر سے چلا گیا، میں نہیں بچا۔
16: پھر انہوں نے ساری ویڈیو بنائی، سانو ماریا، سانو کٹیا۔
13: اپنے خوابوں کی تکمیل کے لیے قانونی رستہ اختیار کریں۔
17: ایمبیسی کے تھرو پراپر وے میں سبمٹ کروایا اور بہت ہی جلدی میرا ویزا لگ گیا تھا، ورک ویزا۔
13: انسانی اسمگلنگ میں ملوث گروہوں کے سدے باب کے لیے وزیر اعظم پاکستان کی سربراہی میں خصوصی ٹاسک فورس کا قیام، ملک گیر کریک ڈاؤن جاری۔ ایجنٹس اور سرکاری اہلکاران کے خلاف مقدمات کا اندراج، گرفتاریاں، جائیدادوں کی ضبطگی اور بینک اکاؤنٹس منجمد کیے جا رہے ہیں۔ اندرون و بیرون ملک بہتر روزگار کے لیے پرائم منسٹر یوتھ پروگرام اور نیفٹیک کے جدید ترین اور مفت کورسز میں ابھی داخلہ لیں۔ مقامات مقدسہ کی زیارت کو جانے والے زائرین بھی قانونی ذرائع اختیار کریں۔ انسانی اسمگلروں کے چنگل سے بچیں، خواب ضرور دیکھیں، بہتر راستہ چنیں۔ حکومت پاکستان۔
11: یہ پیغام حکومت پاکستان کی جانب سے پیش کیا گیا۔
18: FM 100 لائک اس آن facebook.com/FM247365۔
19: کسی بھی انسان کے لیے سب سے اہم ہوتی ہے اس کی صحت۔
20: किसी भी शख्स को देख के उसकी सेहत के बारे में अंदाजे ना लगाए।
19: मुझे पता है कि मेरा वजन ज्यादा है, लेकिन इसका मतलब ये नहीं कि मैं वॉक नहीं करता।
21: जी हाँ, मुझे भी लोग मोटी कहते हैं, मगर ऐसा नहीं कि मैं बहुत खाती हूँ।
20: हम बिना किसी तहकीक के बस बातें बनाने का फन जानते हैं। सामने वाले पर क्या गुजरी हमें इससे क्या।
19: मैं ओबेसिटी का शिकार हूँ, सिर्फ वॉक से ये कम नहीं।
21: मोटापा एक बीमारी है, सिर्फ मीठा ना खाने से खत्म नहीं होगी।
20: सिर्फ बातें बनाने से हम इसका मुकाबला नहीं कर सकते।
21: अभी इसी वक्त अपना BMI चेक करवाइए,
19: यानी अपने वेट को अपनी हाइट की मुनासिबत से जांचिए
20: और इस वजन की असल हकीकत को समझे।
19: आइए वेट से आगे का सोचें।
11: ये पैगाम हुकूमत पाकिस्तान की जानिब से पेश किया गया।
3: HBL फ्रीडम अकाउंट के साथ अपने ख्वाबों और बिजनेस को दे आजादी की उड़ान। मुफ्त IBFT, मुफ्त चेकबुक, मुफ्त ऑनलाइन बैंकिंग
22: और बेहतरीन मोबाइल ऐप की सहूलत के साथ
3: अकाउंट खोले डिजिटली या विजिट करें अपनी करीबी HBL ब्रांच। HBL फ्रीडम अकाउंट, जहां ख्वाब वहां HBL।
23: जब बात आपकी सेहत की हो तो खालिस्पन बहुत अहमियत रखता है। शोबे मयार की सख्त जांच पड़ताल करता है ताकि इस बात को यकीनी बनाया जा सके कि हर दवा असली और काबिले भरोसा हो। डॉक्टर हमीद जर्नल होमियो और शोबे जर्मनी पिछले 75 सालों से सेहतमंद पाकिस्तान के लिए कोशां।
18: दिस प्रोग्राम इज ब्रॉट टू यू बाय
24: AGS ट्यूबलर। दिखाए काम AGS ट्यूबलर बैटरी, दिल को है आराम।
2: एंड कूल किंग हेयर ऑयल, जैसे चलता फिरता AC।
3: And HBL Freedom Account, जहां ख्वाब वहां HBL।
4: And जो चाहे खरीदो, पैसे आराम से दे दो, ये लो बाय जस्ट कैश।
18: And
5: लिव लाइटर, हैव अ वेट मैनेजमेंट कॉन्वर्सेशन विथ योर डॉक्टर टुडे।
18: And
6: फिनिक्स लगा और भूल जा, फिनिक्स लगा और भूल जा।
7: And अल हबीब करंट प्लस अकाउंट, भरोसा भी, रफ्तार भी, बैंक अल हबीब, रिश्ता भरोसे का।
18: एंड
8: डेटॉल फूड से ये बदबू फैलाने वाले जर्म्स को दूर भगाए।
18: एंड
9: तूफान है, हर जीत की पहचान है।
18: FM 100, लाइक अस ऑन facebook.com/FM247365।
25: FM 247365।
18: Let's celebrate 31 years of memories, milestone and moments. FM 100 Pakistan. It's a legacy.
25: Assalamu alaikum, Pakistan. Let's celebrate the journey.
3: HBL Freedom Account ke saath muft IBFT, muft checkbook, muft online banking
22: aur behtareen mobile app ki sahulat ke saath
3: HBL Freedom Account, jahan khwab वहाँ HBL।
23: महराना देखभाल में फितरत परवान चढ़ती है। शोबे सिंगल रेमेडीज मखसूस हर्बल फार्म्स और नबताती बागा से हासिल की जाती हैं, ताकि आपको ऐसा मयार मिले जिस पर आप मुकम्मल भरोसा कर सकें। डॉक्टर हमीद जर्नल होमियो और शोबे जर्मनी के पाकिस्तान में 75 साल सिर्फ सेहतमंद पाकिस्तान के नाम।
26: किसने कहा था पैसे बचा।

0: It's 4 p.m. This time check is brought to you by
1: Jailu by JazzCash.
2: अभी JazzCash app download करो और ये लो के through payment करो.
3: अजरा बहन, जरा बात तो सुनो. हटो पीछे, भागो. अहमद, हटो वहाँ से.
4: हादसे अचानक ही हुआ करते हैं. घबराए नहीं, समझदारी से काम ले. सबसे पहले कुत्ते के काटे जख्म को 20 मिनट तक साफ पानी और आम साबुन से धोएं. इसके बाद करीबी अस्पताल जाकर डॉक्टर की हिदायत के मुताबिक एंटी रेबीज वैक्सीन लगवाएं. करीबी एंटी रेबीज सेंटर की मालूमात के लिए 1122 पर राबिता करें. महकमा सेहत, हुकूमत सिंध.
5: पब्लिक सर्विस मैसेज. شدید گرمی کے باعث شہریوں سے گزارش ہے کہ صبح 11 بجے سے شام 4 بجے کے درمیان خاص احتیاطی تدابیر اختیار کریں. غیر ضروری طور پر باہر جانے سے گریز کریں. ہلکے کپڑے پہنے, سر ڈھانپ کر رکھیں. دھوپ میں سخت جسمانی مشقت سے بچیں اور بچوں, بزرگوں اور بیمار افراد کا خاص خیال رکھیں. زیادہ پانی پیئیں اور محفوظ رہیں. یہ عوامی آگاہی پیغام حکومت سندھ, پی ڈی ایم اے, کمشنر کراچی, کے الیکٹرک اور سیلانی ویلفیئر ٹرسٹ کے تعاون سے پیش کیا جا رہا ہے.
0: Like us on facebook.com/fm247365. FM 247365. FM 100. 31 saal FM 100. Aapki awaaz. Assalamu alaikum Pakistan.
6: Assalamu alaikum Pakistan.